0: तो तुम अपने परवरदिगार की कौन कौन सी नेमत को झुटलाओगे?
1: وَلِمَنْ خَافَ مَقَامَ رَبِّهِ جَنَّتَانِ
0: اور جو شخص اپنے پروردگار کے سامنے کھڑے ہونے سے ڈرا اس کے لیے دو باغ ہیں.

0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज जुमेरात है, मुहर्रम उल हराम की 23 और जुलाई की 9 तारीख। ये रेडियो पाकिस्तान है। तरन्नुम हामिद से खबरें सुनिए। अहम खबरों का खुलासा। नायब वज़ीर आज़म ने मुल्क से पोलियो के खात्मे के लिए हुकूमत के अज़्म का इआदा किया है। वज़ीर ख़ज़ाना ने कहा है कि हुकूमत तिजारती और मालियाती शोबों की पायदार तरक्की के लिए इस्लाहात की हिमायत के लिए पुरअज़्म है। मनसूबाबंदी के वज़ीर ने पाकिस्तानी निषाद अमरीकी सरकर्दा कारोबारी शख्सियात को मुल्क में सरमायाकारी की दावत दी है। पाकिस्तान ने अमरीका और ईरान पर जोर दिया है कि वो इस्लामाबाद मुफाहमती याददाश्त के तहत अपने वादों की पासदारी करें। मादरे मिल्लत मोहतरमा फातिमा जिना की 59वीं बरसी आज मनाई जा रही है। और फुटबॉल आलमी कप का पहला क्वार्टर फाइनल कल बोस्टन में मराकश और फ्रांस के दरमियान खेला जाएगा। और अब खबरें तफसील के साथ। नायब वज़ीर आज़म वज़ीर ख़ारजा सैनेटर मोहम्मद इसहाक़ डार ने मुल्क से पोलियो के खात्मे के लिए हुकूमत के गैर मुतज़लज़ल अज़्म का इआदा किया है। उन्होंने इन ख्यालात का इजहार इस्लामाबाद में रोटरी इंटरनेशनल से ताल्लुक़ रखने वाले पोलियो ओवरसाइट बोर्ड के चेयरमैन माइक मैकगवर्न की सरबराही में मुलाकात के लिए आने वाले एक वफ्द से गुफ्तगू के दौरान किया। नायब वज़ीर आज़म ने पायदार सियासी अज़्म और बैन अल-अक़वामी शराकत दारों के साथ करीबी तआवुन के जरिए पोलियो से पाक पाकिस्तान के हुसूल के लिए हुकूमत के पुख्ता इरादे पर जोर दिया। नायब वज़ीर आज़म इसहाक़ डार से चेयरमैन पाकिस्तान पीपल्स पार्टी बिलावल भुट्टो जरदारी ने इस्लामाबाद में मुलाकात की। दोनों रहनुमाओं ने आज़ाद जम्मू कश्मीर और गिलगित बल्तिस्तान की मौजूदा सूरत हाल पर तबादला ख्याल किया। नायब वज़ीर आज़म ने पीपल्स पार्टी के चेयरमैन को गिलगित बल्तिस्तान में हुकूमत साजी पर मुबारकबाद दी। बिलावल भुट्टो जरदारी ने खित्ते में मुंतखब हुकूमत के क़याम के लिए मुस्लिम लीग नून के भरपूर तआवुन पर इसहाक़ डार का शुक्रिया अदा किया। सदर आसिफ अली जरदारी से किर्गिस्तान के पार्लियामेंट के स्पीकर मुमतलिफ मार्लिन अब्दुलरहमानोविच ने बशकिक में मुलाकात की। दोनों रहनुमाओं ने पार्लिमानी तआवुन मुस्तहकम करने, तजारत को वसअत देने और अवामी सतह पर राब्तों को मजबूत बनाने के तरीकों पर तबादला ख्याल किया। सदर जरदारी ने दो तरफा ताल्लुकात में मुस्तसलसल बरकरार रखने के लिए मजबूत बैनुल पार्लिमानी रवाबित की अहमियत पर जोर दिया। चीफ ऑफ आर्मी स्टाफ और चीफ ऑफ डिफेंस फोर्सेज फील्ड मार्शल सैयद आसिम मुनीर ने इस अज़्म का इआदा किया है कि सरहद पार से होने वाली दहशतगर्दी को रियासत की पूरी ताकत से कुचल दिया जाएगा। वो नेशनल डिफेंस यूनिवर्सिटी इस्लामाबाद में तीनों मुसल्ह फौज के शुरका पर मुश्तमिल नेशनल सिक्योरिटी एंड वार कोर्स के फारिग तहसील होने वाले अफसरान से खिताब कर रहे थे। सैयद आसिम मुनीर ने कहा कि मुसल्ह फौज कौम के तआवुन से इस बात को यकीनी बनाएगी कि इन दहशतगर्दों और इनके सहूलतकारों की पनागाहों का मुकम्मल खात्मा किया जाए। पाकिस्तान ने खित्ते में बढ़ती हुई कशीदगी पर गहरी तश्वीश जाहिर करते हुए कहा है कि एक नया तनाज़ा किसी के मफाद में नहीं है। इस्लामाबाद में वजारत खारजा के तर्जुमान ताहिर इंद्राबी की जानिब से जारी करदा एक बयान में कहा गया है कि पाकिस्तान तमाम फरीकों से तहम्मुल का मुजाहरा करने और ऐसे किसी भी इकदाम से गुरेज करने का मुतालबा करता है जो इलाकाई अमन और इस्तेहकाम को मजीद नुकसान पहुंचाने का बाइस बने। पाकिस्तान ने तमाम फरीकों पर जोर दिया कि वो इस्लामाबाद मुफाहमती याददाश्त के तहत अपने वादों पर कायम रहें जो खित्ते और इससे बाहर हम आहंगी बाहमी एहतराम और मुश्तरका खुशहाली के लिए एक पायदार बुनियाद है। ईरान के सदर मसूद पजिश्कियान ने शहीद ईरानी रहबर आला आयतुल्ला अली खामनई की अलविदाई तकरीब और सरकारी जनाजे में शिरकत पर वजीर आज़म शहबाज शरीफ और आला सतह के पाकिस्तानी वफद का शुक्रिया अदा किया है। उन्होंने सोशल मीडिया प्लेटफॉर्म एक्स पर एक पोस्ट में पाकिस्तान की हुकूमत और अवाम की मुखलिसाना हमदर्दी पर इजहार तशक्कुर किया। उन्होंने कहा कि पाकिस्तान और ईरान हमेशा यकजहती और भाईचारे के साथ एक दूसरे के शाना बशाना खड़े रहे हैं। ईरान के सदर ने उम्मीद जाहिर की कि भाईचारे के मजबूत रिश्तों पर एतमाद करते हुए दोनों मुल्कों के दरमियान ताल्लुकात मजीद वसी और मुस्तहकम होंगे। वजीर खजाना मोहम्मद اورنگ زیب نے پاکستان کے کاروباری اور مالیاتی شعبوں کی پائیدار ترقی میں معاون ثابت ہونے والی اصلاحات کی حمایت کے لیے حکومت کے عزم کا اعادہ کیا ہے۔ وہ اسلام آباد میں سیکیورٹیز اینڈ ایکسچینج کمیشن آف پاکستان کی کارکردگی کے جائزہ اجلاس کی صدارت کر رہے تھے۔ وزیر خزانہ نے کاروباری سہولت کاری کو مؤثر ضابطہ جاتی نظام کے تحت متوازن کرنے کی اہمیت پر زور دیا۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ منصوبہ بندی کے وزیر احسن اقبال نے امریکہ میں مقیم پاکستانی نژاد سرکردہ کاروباری شخصیات کو پاکستان میں سرمایہ کاری کی دعوت دی ہے۔ وہ شکاگو میں معروف پاکستانی نژاد امریکی کاروباری شخصیات، ماہرین ٹیکنالوجی اور سرمایہ کاروں کے ایک اجتماع سے خطاب کر رہے تھے۔ احسن اقبال نے بیرون ملک مقیم پاکستانی برادری پر زور دیا کہ وہ ملک کی اقتصادی تبدیلی میں تعاون کے لیے اپنی مہارت، عالمی روابط اور سرمایہ پاکستان لائیں۔ وفاقی وزیر نے نجی شعبے کی اصلاحات، اعلیٰ تعلیم اور نصاب کی تیاری میں تعاون کو مضبوط بنانے کے لیے شکاگو یونیورسٹی کے نمائندوں سے بھی ملاقاتیں کی۔ قومی ورثہ ثقافت کے وزیر اورنگزیب خان کھیچی نے پاکستان اور ازبکستان کے درمیان تعلیم، ٹیکنالوجی اور ثقافت کے شعبوں میں تعاون بڑھانے پر زور دیا ہے۔ وہ اسلامی تہذیب کے بارے میں تاشکند میں پہلی بین الاقوامی کانفرنس سے خطاب کر رہے تھے۔ وفاقی وزیر نے ازبکستان کے ساتھ اعلیٰ تعلیم، ٹیکنالوجی، ثقافت اور باہمی دلچسپی کے دیگر شعبوں میں دو طرفہ تعاون کو فروغ دینے کے لیے پاکستان کی آمادگی ظاہر کی۔ انفارمیشن ٹیکنالوجی اور ٹیلی کمیونیکیشن کی وزیر شہزہ فاطمہ خواجہ نے بحرین کو پاکستان میں تحفظ خوراک، انفارمیشن ٹیکنالوجی اور سیاحت کے شعبوں میں سرمایہ کاری کے مواقع تلاش کرنے کی دعوت دی ہے۔ وہ جنیوا ڈیجیٹل ویک اور اے آئی ویک کے موقع پر بحرین کے نقل و حمل اور ٹیلی مواصلات کے وزیر ڈاکٹر شیخ عبداللہ بن احمد الخلیفہ سے گفتگو کر رہی تھیں۔ دونوں وزراء نے انفارمیشن ٹیکنالوجی اور ٹیلی کمیونیکیشن کے شعبوں میں دو طرفہ تعاون بڑھانے کے طریقوں پر تبادلہ خیال کرتے ہوئے ان شعبوں میں اشتراکی عمل مزید مستحکم بنانے پر اتفاق کیا۔ صنعت و پیداوار کے بارے میں وزیر اعظم کے معاون خصوصی ہارون اختر خان نے اسمال اینڈ میڈیم انٹرپرائزز ڈیولپمنٹ اتھارٹی کے اسلام آباد میں نئے صدر دفتر کا افتتاح کیا ہے۔ انہوں نے اس موقع پر خطاب کرتے ہوئے کہا کہ چھوٹے اور درمیانے درجے کے کاروباری ادارے پائیدار اقتصادی ترقی کے لیے حکومت کی حکمت عملی کا بنیادی حصہ ہیں۔ ہارون اختر خان نے کہا کہ حکومت ملک بھر میں چھوٹے اور درمیانے درجے کے کاروبار کو با اختیار بنانے اور کاروباری افراد کے لیے سازگار ماحول فراہم کرنے کے لیے جامع اقدامات کر رہی ہے۔ مادر ملت محترمہ فاطمہ جناح کی 59ویں برسی آج عقیدت اور احترام کے ساتھ منائی جا رہی ہے۔ فاطمہ جناح 31 جولائی 1893 کو کراچی میں پیدا ہوئیں۔ انہوں نے قیام پاکستان میں اہم کردار ادا کیا۔ تحریک آزادی میں ان کے شاندار کردار کی وجہ سے انہیں مادر ملت یعنی قوم کی ماں کے نام سے یاد کیا جاتا ہے۔ فاطمہ جناح 1967 میں آج کے روز 73 برس کی عمر میں انتقال کر گئیں اور انہیں کراچی میں مزار قائد میں ان کے بھائی کے پہلو میں سپرد خاک کیا گیا۔ وزیر اعظم محمد شہباز شریف اور قائم مقام صدر سید یوسف رضا گیلانی نے محترمہ فاطمہ جناح کو خراج عقیدت پیش کیا ہے۔ ان کی برسی کے موقع پر اپنے الگ الگ پیغامات میں انہوں نے کہا کہ محترمہ فاطمہ جناح تحریک پاکستان کے دوران قائد اعظم محمد علی جناح کے شانہ بشانہ کھڑی رہیں۔ فٹ بال عالمی کپ کا پہلا کوارٹر فائنل کل بوسٹن میں مراکش اور فرانس کے درمیان کھیلا جائے گا۔ دوسرے کوارٹر فائنل میں ہفتے کو اسپین اور بیلجیم لاس اینجلس میں مد مقابل ہوں گے۔ تیسرا اور چوتھا کوارٹر فائنل اتوار کو کھیلا جائے گا، جس میں میامی میں ناروے کا مقابلہ انگلینڈ جبکہ کینساس سٹی میں ارجنٹائن کا مقابلہ سوئٹزرلینڈ سے ہوگا۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور مرطوب رہنے کا امکان ہے۔ تاہم کشمیر، بالائی خیبر پختونخوا، شمال مشرقی پنجاب، مشرقی بلوچستان اور گلگت بلتستان میں بعض مقامات پر تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش متوقع ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد 25 ڈگری سینٹی گریڈ، لاہور 28، کراچی 29، پشاور 26، کوئٹہ 24، مری 17 اور گلگت اور مظفرآباد 22 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، جموں، لیہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابرآلود اور موسم خشک رہنے کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت، سری نگر اور اننت ناگ میں 20 ڈگری سینٹی گریڈ، جموں 27، لہ 8، پلوامہ اور شوپیاں 19، جبکہ بارہ مولہ میں 21 ڈگری سینٹی گریڈ۔ اور آخر میں خاص خاص خبروں کا خلاصہ ایک بار پھر۔ نائب وزیر اعظم نے ملک سے پولیو کے خاتمے کے لیے حکومت کے عزم کا اعادہ کیا ہے۔ وزیر خزانہ نے کہا ہے کہ حکومت تجارتی اور مالیاتی شعبوں کی پائیدار ترقی کے لیے اصلاحات کی حمایت کے لیے پرعزم ہے۔ منصوبہ بندی کے وزیر نے پاکستانی نژاد امریکی سرکردہ کاروباری شخصیات کو ملک میں سرمایہ کاری کی دعوت دی ہے۔ پاکستان نے امریکہ اور ایران پر زور دیا ہے کہ وہ اسلام آباد مفاہمتی یادداشت کے تحت اپنے وعدوں کی پاسداری کریں۔ مادر ملت محترمہ فاطمہ جناح کی 59ویں برسی آج منائی جا رہی ہے۔ اور فٹ بال عالمی کپ کا پہلا کوارٹر فائنل کل بوسٹن میں مراکش اور فرانس کے درمیان کھیلا جائے گا۔ خبریں ختم۔ مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk۔
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
3: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: السلام علیکم. آواز کی اس دنیا میں جن سماعتوں سے میرے الفاظ ٹکراتے ہیں اس یقین کے ساتھ کہ آج کا دن آپ نے بہت ہی آسان طریقے سے مکمل کیا ہوگا. ایف ایم 101 ریڈیو پاکستان کے لاہور اسٹوڈیو سے آپ سن رہے ہیں نائٹ تھراپی ود آر زی ڈاکس، جس میں آپ کا میرے ساتھ ہوتا ہے بدر جمعرات کی شب 10 سے 12 بجے تک. آج تھوڑا سا میں بھی حیران ہوں، موسم بھی میرا خیال ہے حیران تھا کہ آج میں موسم سے بھی پہلے پہنچ گیا، ہے نا؟ او بھائی تم بعد میں پہنچے، میں گاڑی سے بعد میں باہر نکلا تھا.
1: نہیں، میں کافی دیر سے یہاں سے ہو کر میں واپس گیا ہوں باہر.
0: تو میں کی کراں؟
1: اچھا،
0: میرے تو سامنے بعد میں آئے نا. Anyway, لاہور سے ملتان اور ملتان سے ٹریول کرتے ہوئے حیدرآباد کے تھرو کراچی اور پھر ملتان سے فرام راول پنڈی ٹو اے جے کے آزاد جموں کشمیر کے خوبصورت سے وادیاں اور کے پی کے جہاں پہ ٹھنڈے ٹھنڈے موسم کا مزہ لے رہے ہیں لوگ، اور اس کے علاوہ گلگت بلتستان میں آج کل بہت زیادہ ٹرینڈ بنا ہے، وہاں پر بھی جہاں جہاں ہماری آواز جاتی ہے، بلوچستان میں بھی سب کے لیے بہت ساری دعائیں ہیں. اور امید کرتا ہوں کہ آپ لوگ جس طرح سے آج میری آواز سنتے ہیں اور آپ کی زندگی کا آج کا دن خوبصورت انداز میں مکمل ہوا، ایسے ہی آنے والے ایام بھی آپ کے خوبصورت تر رہیں. اور میری بہت سارا سلام عقیدت ہے اپنے تمام تر فوجی بھائیوں کے لیے، جوانوں کے لیے، افسران کے لیے جو وطن عزیز کی حفاظت پر معمور ہیں اور ہر دم ڈیوٹی کر رہے ہیں، اور ان کی وجہ سے آئی فیل پراؤڈ اینڈ آئی مسٹ سے آئی ایم اے پراؤڈ پاکستانی مسلم. الحمدللہ جس طرح سے ہماری افواج نے ہمارے سر کو فخر سے بلند کیا ہے، میں نہیں سمجھتا کہ موقع شاید میرے سے پہلے والوں کو ملا، اور یہ شاید ہمیں ہی ملا مارکا حق کی شکل میں، اینڈ آئی ایم ریلی فیلنگ پراؤڈ اباؤٹ اٹ. اور آغاز گفتگو ہے انہیں الفاظ کے ساتھ کہ خدا کا شکر ادا کرتے رہنا چاہیے کہ آپ کو خالق نے دیکھنے، سمجھنے اور بیان کرنے کی طاقت دی ہے. آپ کچھ نہ کر سکیں اگر لفظوں سے ادا نہ ہو تو آپ کی خاموشی، آپ کے ایکسپریشن بھی آپ کو ہیلپ کرتے ہیں لفظوں کو ادا کرنے میں. اور ویسے بھی آئی بلیو کہ آپ کے الفاظ میٹر ہی نہیں کرتے، نہ ہی آپ کے الفاظ سنے جاتے ہیں، آپ کے جذبات ہوتے ہیں، آپ کے جذبات اور احساسات ہوتے ہیں، انہی کو آپ لفظوں میں ڈھال کر بیان کرتے ہیں، وہی چیز ہے جو دوسرے کے دل پہ اثر کر جاتی ہے. اکثر اوقات ہم ایسے لوگوں سے ملتے ہیں جن سے ہماری کوئی گفتگو نہیں ہوتی، وی ڈو ناٹ ایکچولی انٹریکٹ ود دم، لیکن دور سے دیکھتے ہی ایک بڑا خوبصورت سا احساس آتا ہے. یو فیل کمفرٹیبل اونلی ود دیٹ سنگل اسٹیئر کہ یار نہیں میں نے دیکھا بندہ بڑا اچھا لگا، اس سے بڑی سافٹ سی وائبز آ رہی تھی، بہت اچھی فیل آ رہی تھی. اور اسی طرح ہوتا ہے کسی دوسرے ملک سے آیا جس کی زبان اور ہوتی ہے، اس کا انداز، اس کی باڈی لینگویج، وہ آپ کو بتا دیتا ہے کہ کون شخص کیسا ہے. سو اٹ از آلویز اباؤٹ یور ایموشنز، آپ کے جذبات، آپ کے احساسات. اسی لیے تو کلام الہی میں بھی بات کی گئی اسی حوالے سے، اسی لیے حدیث رسول میں بھی کہا نیتوں پہ بات کی کہ عملوں کا دار و مدار آپ کی نیتوں پر ہے، اور آپ کی نیت ہی آپ کے ایموشنز کو فارم کرتی ہے. ایک تخیلاتی دنیا ہے جہاں کہ آپ بادشاہ ہیں، میں بادشاہ ہوں، جہاں جس کو میں چاہتا ہوں زیر کرتا ہوں، جس کو میں چاہتا ہوں زبر کرتا ہوں، جس کو جہاں چاہتا ہوں میں لے جاتا ہوں. چاہتا ہوں میں تخت پہ بیٹھ جاؤں یا آپ تخت پہ بیٹھ جائیں، آپ چاہیں تو آسمانوں کی سیر کر رہے ہیں، جہاں دل کرے گھوم پھر آئے. اس دنیا میں آپ کی نیت ٹرگر کرتی ہے، سچویشن بناتی ہے، ایک صورتحال بنتی ہے. وہ صورتحال آپ کی نیتوں کو فارم کرتی ہے، آپ کے جذبات اور احساسات ٹرگر ہوتے ہیں، جاگتے ہیں، اور پھر اس کے مطابق آپ کے اندر خواہشات پیدا ہوتی ہیں، اور خواہشات سے پھر آپ آگے بڑھنے کی توقع کرتے ہیں، اس طرح کا ایکٹ کرنے کی کوشش کرتے ہیں. اگر ہو جائے تو اچھی بات ہے، ادروائز وہ آپ کی زندگی میں ایک فینٹسی بن کے رہ جاتی ہے، بٹ وہ فینٹسی آپ کو اپیل کرتی ہے، یعنی آپ کی توجہ اپنی جانب کھینچے رکھتی ہے اور چاہتی ہے کہ آپ اس کی تکمیل کے لیے کوشش کریں. تو کچھ کریں یا نہ کریں، اپنی نیتوں کو اچھا رکھیں. اینڈ آئی ریممبر میرے ٹیچر کہا کرتے تھے کہ دوسروں کے لیے بھی مانگا کرو، دوسروں کے لیے اپنی نیت کو اچھا رکھو. ٹرسٹ می، وہ جو اوپر بیٹھا ہے، خالق ہے، مالک ہے، وہ تمہارے لیے खुद से अच्छा करेगा। अब मेरे साथ आज के प्रोग्राम में होते हैं मोहसिन, और आज के प्रोग्राम हम करते हैं नॉर्मली साइकोलॉजी ऑफ कलर्स पे, बट टुडे इज गोना बी अ स्पेशल एंड अ ब्यूटीफुल शो, कज़ हमारे पास यहाँ पे इंटर्नशिप प्रोग्राम चल रहा है और जिसमें बहुत अच्छे अच्छे स्टूडेंट्स हैं। आई बिलीव हर इंटर्न ही एक स्पेशल किस्म की एबिलिटी के साथ आया, और उसमें हमारे पास दो तीन लोग आए जिन्हें सिंगिंग का शौक़ है, उनमें अब्दुर्रहमान भी हैं, और इन्होंने जब सुनाया पहले दिन गाना तो मैंने सोचा कि यार क्या खूबसूरत आवाज़ है ना, और फिर मैंने रहमान से कहा कि आई वांट यू टू जॉइन मी इन माय शो, ताकि पाकिस्तान के वो कौन है जहाँ पे महज रेडियो की आवाज़ जाती है,
1: बिल्कुल
0: ठीक, वहाँ पे आपकी आवाज़ भी लेके जाए। तो हम वेलकम करते हैं रहमान को। अस्सलाम वालेकुम रहमान, वेलकम टू माय शो, कैसे हो?
2: अस्सलाम वालेकुम, कैसे हैं सर? ठीक हैं
0: अल्हम्दुलिल्लाह। हाउ यू फीलिंग? दिस इज फर्स्ट एक्सपीरियंस?
2: यस, इन रेडियो पाकिस्तान, इट इज माय फर्स्ट एक्सपीरियंस।
0: And have you been to any other radio station?
2: No, so far.
0: कभी किसी पे नहीं?
2: नहीं नहीं।
0: Okay.
2: TV's पे तो perform किया है, but radio का एक अपना ही एक feeling ही different है, एक vibe ही different है, और मैं समझता हूँ कि अगर आप जैसे जो हैं वो interviewer हों तो वो एक completely different experience होता है।
0: नहीं नहीं नहीं, वो शायद इसलिए आपको लग रहा है ना, आपके ट्रेनर भी है ना
2: जी,
0: तो वहाँ पे आप इंटरेक्ट करते हो, अदरवाइज मेरे से अच्छे अच्छे लोगों के साथ जाके आपने इंटरेक्ट किया।
2: आपका एक डिफरेंट ही तरीका है, और जब हमने इंटर्नशिप प्रोग्राम का सुना तो पहले तो हमने इसको एज ऑर्डिनरी इंटर्नशिप ही समझा, बट जब हमने पैनल देखा और जब आरजे डॉक्स का नाम देखा तो फिर हमने कहा कि इट इज़ कंपलसरी टू जॉइन दिस।
0: अच्छी तरीके कर लेता
1: अच्छी लड़का समझदार है,
0: तरक्की करेगा, आगे जाएगा। जबरदस्त है, जबरदस्त है। आज के दिन हम पता क्या करते हैं, हम करते हैं कलर्स, साइकोलॉजी ऑफ कलर्स पे बात
2: जी जी।
0: और ये हमारा स्पॉन्सर शो होता है जिसमें हम क्वेश्चन भी पूछते हैं लोगों से, और जो उसका सही जवाब देता है उसको फिर हम 1000 रुपये का लूट जो है वेलवीरा कंपनी है उनकी तरफ से भेजते हैं, उन पर डिपेंड करता है, वो जो दिल करता है फिर उसका करते रहे। तो मैं और मोहसिन होते हैं, तो फिर मैंने सोचा कि यार इतनी अच्छी माशाल्लाह अल्लाह ने आपको आवाज़ दी है,
2: बहुत शुक्रिया,
0: तो आपको बुलाया जाए, साथ साथ आपसे गपशप लगाएंगे और आपसे गाने भी सुनेंगे। ये मॉड्यूल आगे चल के आना था, अभी आपका ऑफ, आप पहले आ गए इस मॉड्यूल में। बाकी जो सुन रहे होंगे जाहिर है उनके लिए भी है, इंटरनी अगर सुन रहे हैं आप लोगों का भी आने वाला है टाइम, जी आप लोग भी शोज में आएंगे डेफिनेटली। अभी यहाँ पे हम कलाम लगाते हैं, आप बताओ, एनी वन ऑफ योर चॉइस।
2: वही खुदा है,
0: वही खुदा है
2: जी जी,
0: नुसरत फतेह अली खान साहब की आवाज़ में
2: जी, बिल्कुल,
0: क्या बात है, अ ब्यूटीफुल चॉइस। जब हमने खुदा का नाम लिया, ले जी यहाँ पे हम कलाम लगाते हैं, डोंट गो एनीवेयर, यू कैन कॉल 042-111-0102-111-0001-001-0001।
2: आप सबको आरजी डॉक्स का बहुत बहुत सलाम।
0: हेलो, अस्सलाम वालेकुम, क्या हाल है? आई होप एवरीवन इज डूइंग वेल एंड आई एम रियली हैप्पी टू हैव हिम। अच्छा जी, थैंक यू। आपका बनता है फैन होना अब्दुर्रहमान का, सच अ लवली सिंगर ही इज, बहुत अच्छा सिंगर है यार, मुझे पसंद आया, मतलब थोड़ी सी समझ मुझे भी है, थोड़ा बहुत सारे गामा पा धा निशा मैंने भी किया, सारे गा रे गामा मा पा धा निशा, तो थोड़ी थोड़ी सी समझ है मुझे भी।
2: तो ये हमारे लिए बहुत, मैं समझता हूँ बीइंग एन आर्टिस्ट यहाँ पर परफॉर्म करना एक बहुत बड़ी बात है, क्योंकि ये वही स्टेज है जिस तरह हम हिंदी में कहते हैं, ये वही मंच है कि जहाँ से बड़े बड़े फनकारों ने अपना नाम बनाया,
1: बिल्कुल ऐसे ही,
2: ये वही जगह है जहाँ पर नुसरत फतेह अली खान साहब ने परफॉर्म किया।
1: हमारे लेजेंडरी जितने सिंगर्स हैं
2: जी जी,
1: वो सब यहीं से हैं,
2: बिल्कुल,
1: रेडियो पाकिस्तान,
2: बिल्कुल, रेडियो पाकिस्तान वाज देयर फर्स्ट स्टेज।
0: एग्जैक्टली, आकाश अली ये मेरे सामने बैठे हैं जी, रहमान आपको नजर आ रहे होंगे, और कवल आपने भी ज्वाइन किया, थैंक यू वेरी मच, ये आपके सामने बैठे मेहमान, उनकी तरफ मैंने कैमरा किया, अभी आपको रहमान नजर आ रहे होंगे। अभी यहाँ पे हम कलाम प्ले करते हैं, आप मैसेज कर सकते हैं हमें जहाँ इंटरनेट की रसाई नहीं है, आप SMS करें, अपने मोबाइल के राइट मैसेज ऑप्शन में जाइए, 101 लिखें, स्पेस दें, अपना नाम और पैगाम लिखें और इसको भेज दें 4471 पर। और इसके अलावा मेरी लाइव स्ट्रीम है, वहाँ पर भी ज्वाइन कर सकते हैं, RJ space DOX डॉक्स लिखेंगे, ज्वाइन करेंगे वहाँ पे, एंड यू कैन हिट मी विद योर कमेंट। एंड मौजू तो आज साइकोलॉजी ऑफ कलर पे, वी आर गोइंग टू टॉक अबाउट वाइट कलर पे, साइकोलॉजी ऑफ वाइट कलर, उसकी कंपैटिबिलिटी, उसकी आदत और अतवार, और इस तरह की आज गुफ्तगू रहेगी, और साथ हम रहमान से गपशप लगाते रहेंगे, रहमान से आज गाने शाने भी सुनेंगे, इंजॉय करेंगे, माहौल बनेगा, चस आएगी आज,
1: ऐसे जी बिल्कुल बहुत मजा आने वाला है, आज की
0: मजा आने वाला है। तो और जो आपसे सवाल पूछा जाएगा उसका आप बिल्कुल आंसर करेंगे, उस पर आपको मिलेगा जी कार्ड, और दो क्वेश्चन होंगे और उनके आंसर आपने देने हैं, 1000 रुपये का बैलेंस भी मिलेगा आपको। और इसके अलावा स्टैटिक पोस्ट है FM 101 लाहौर एंड FM 101 चैनल पाकिस्तान, दोनों जगह यू कैन हिट मी विद अ कमेंट एज वेल। सो सुनते रहें, जाना नहीं है, आई विल कैच यू बैक आफ्टर दिस ब्यूटीफुल कलाम बाय नुसरत फतेह अली खान साहब, वही खुदा है, निजाम है। अच्छा, ये वो थॉट है जो अक्सर मैं सोचा करता था, व्हेन आई वाज इन माय मैट्रिक क्लास, मैं रात को ना अक्सर 11-12 बजे छत पे चले जाता था, और मैं अक्सर अपनी छत के ऊपर बैठ के खास तौर पे सर्दियों के अय्याम में ये सोचा करता था कि मेरे यहाँ होने का, आने का मकसद क्या है, मैं पैदा क्यों हुआ, और मुझे बनाने वाला वो ज़ात कैसी है जिसने इतनी खूबसूरत सी दुनिया को तश्कील दिया, वो कैसा है, और इतना कॉम्प्लेक्स मैं अपने आप को देखता हूँ, समटाइम मुझे अपनी समझ नहीं आती और फिर मैं हैरान होता हूँ बनाने वाले,
1: बिल्कुल सही,
0: और इतना बड़ा निजाम है हस्ती, वही चला रहा है, वही तो है, वही खुदा है।

0: जबरदस्त,
1: बहुत आला,
0: बहुत आला, जबरदस्त
2: यार, बहुत अच्छा, मजा आया। हाय हाय हाय, ये सुन के तो वैसे ही बंदे के अंदर जो है ना, और बड़ा कुछ
3: फीलिंग
2: चेंज हो जाती है ना। अगर टेक द फर्स्ट कॉल, लेट्स सी हु इज ऑन द कॉल। हेलो, अस्सलाम
4: वालेकुम।
2: वालेकुम अस्सलाम, कौन है हमारे साथ?
4: नाजी तलागंग से।
2: नाजी तलागंग से?
4: नाजिया।
2: कैसी हैं आप?
4: भाई
2: मैं भी ठीक हूँ जी, बड़ी मेहरबानी। जी जी, आपको आवाज आ रही है?
4: जी आ रही है।
2: हमारे पास आज गेस्ट आए हैं अब्दुल रहमान, उनसे कुछ पूछना चाहेंगी।
4: कैसे हैं
3: भाई आप? अल्हम्दुलिल्लाह मैं बिल्कुल ठीक हूँ, आप सुनाएं कैसी हैं?
2: पानी दही और तीसरी फिर वो
0: लस्सी
2: है ना, मदानी। ये भी अच्छी बात की है आपने। अच्छा,
3: जेलसी कह रही हैं आपने जो है ना।
2: ओके, दैट्स ग्रेट, जेलसी होती है। वाओ, मैंने कहा शायद लस्सी होती है,
0: एक दिन के बाद वो लस्सी बन जाती
2: है। वैसे रिलेटेबल है, ठीक है, बिल्कुल आपने सही कहा, जेलसी होती है। और इसमें मैंने कल भी ये अर्ज की थी कि अगर तो आपका ताल्लुक बन चुका हो, रिलेशन बन चुका हो, तो जेलसी होती है, अगर ना बना हो तो फिर कंपटीशन होता
3: है। ऐसा ही है,
2: क्या ख्याल है?
4: ताल्लुक बन चुका हो, जब टीचर आए तो फिर तो जेलसी होती है।
2: चले चले, और कुछ कहना चाहेंगी?
4: आपको शो बहुत अच्छा
2: है, थैंक यू वेरी मच। बहुत शुक्रिया। आपको रंग कौन सा पसंद है? काले रंग पे तो हम बात कर चुके हैं, मेरा
3: कर चुकी हैं, शुरू में ही कर ली थी,
2: है ना?
3: बिल्कुल।
2: चलें चलें, फिर आपकी आवाज भी बता रही है काफी, आप संजीदा मिस्टीरियस किस्म की हैं। बब्बर शेर सुनाए, जल्दी सुनाए। जी जी सुनाए। जब पुकारना हो मुझे मेरा नाम भूल जाता है,
4: जब पुकारना हो मुझे मेरा नाम भूल जाता है, उसे इश्क तो आता है फिर करना भूल जाता है।
2: हाय हाय
4: हाय, ना देखे मुझे ये दिल पागल है, धड़कना भूल जाता है।
2: हाय हाय हाय हाय हाय, क्या बात है, क्या बात है।
4: फरमाइश पूरी कर दे प्लीज।
2: जी
4: फरमाइश पूरी।
2: जी जी जरूर आपकी फरमाइश पूरी करेंगे, बताएं।
4: मुझे कल आपने
2: उनके अंदाजे करम,
4: हाँ
2: वो लगाएंगे, बिल्कुल लगाएंगे इंशाल्लाह।
4: फुल फुल चलाइएगा,
2: मैं कह रहा हूँ पार के चलावांगे आज, ठीक। थैंक यू, अस्सलाम वालेकुम।
4: बस मेरी कॉल मिलने लग
2: गई, बहुत शुक्रिया, थैंक यू वेरी मच फॉर योर कॉल, थैंक यू। फरहीन शहजादी आई हैं, आपको सलाम दे रही हैं। मदीना बिलाल आपको सलाम दे रही हैं, आपको सलाम दे रही हैं भाई।
3: जी जी, अस्सलाम वालेकुम।
2: सलाम दे रही हैं। फरा कह रही हैं आपको सलाम कह रही हैं। आकाश जाती सा सवाल पूछ रहा है, कह रहा है आपकी एज क्या? देखो लड़कियों से, और मैं भी दुपट्टा ले रहा हूँ,
0: आपने
2: एज भी पूछ रहा है, खबरदार। चले यार, इस दिसंबर में आई विल बी इंशाल्लाह 39 इंशाल्लाह। ओके, हम साथ साथ व्हाइट कलर पे भी गुफ्तगू कर लेंगे, कॉल ले लेंगे,
3: एक कॉल ले लें फिर उसके बाद कर लेते हैं।
2: क्या ख्याल है अब्दुल रहमान
3: जी? प्लीज।
2: मैडम सलमा ने हमें ज्वाइन किया, मैडम कैसी हैं आप? खैरियत से हैं? नो पर्सनल क्वेश्चन आकाश भाई, थैंक यू मैडम, थैंक यू। आपने मुझे सेव करने की पूरी कोशिश की, पहले आप काश ही मैसेज कर देती तो मैं ना ही बताता। मैडम सलमा शुरू से सुनती हैं और मैं इनका बहुत इज्जत रिगार्ड करता हूं, और ये शोबा तालीम से वाबस्ता रही एक अरसा तक, और मेरे जो तमाम सुनने वाले हैं मेरे लिए सारे ही काबिल एहतराम हैं, और ये वैसे भी मेरे लिए भी एक उस्ताद का दर्जा रखती हैं। जब भी मैं कोई मौजू रखता हूं तो मैं इंतज़ार करता हूं कि अगर ये आए तो एक डायरेक्शन موضوع کو مل جاتی ہے. تھینک یو ویری مچ ارباب علی نے سلام کیا. وعلیکم السلام. مرینہ بلال کہتی ہیں بچہ ٹیلنٹڈ ہے, بیسٹ آف لک. ہاں وہ تو ہے.
1: تھینک یو ویری مچ.
2: کال لے رہے. ہیلو,
5: السلام علیکم سر.
2: وعلیکم السلام سر.
5: سر میں اقبال ٹاؤن لاہور سے رانا لیاقت شاعر بھی ہوں اور رائٹر بھی ہوں, ڈرامہ رائٹر.
2: کیسے ہیں آپ, خیریت سے ہیں
5: سر؟ الحمدللہ ٹھیک ٹھاک, فرسٹ کلاس. تو اپنا ایک شعر عرض کر دوں اجازت ہو؟
2: جی بسم اللہ, کیجیے کیجیے ضرور.
5: دن رات لفظوں کے جھرمٹ میں گھرا رہتا ہوں. دن رات
2: لفظوں کے جھرمٹ میں گھرا رہتا ہوں.
5: توجہ دیجئے پھر دیکھیے کیا کہتا ہوں.
2: بہت اچھا بہت اچھا بہت اچھا, ویری نائس.
5: اچھا ایک قطعہ اور عرض کر دوں مختصر کا؟
2: جی کیجیے.
5: بس اتنی بات تھی, بس اتنی بات تھی, کہتے تو ہم ترمیم کر لیتے.
2: ہاں ہاں کیا بات ہے.
5: بس اتنی بات تھی, کہتے تو ہم ترمیم کر لیتے, سفر کو بانٹ لیتے ہم, تھکن تقسیم کر لیتے.
2: آغاز تو بڑا پارلیمانی تھا آپ کا.
5: اور آگے عرض کیا ہے
2: جی,
5: اگر ہم سے شکایت تھی تو پھر اظہار کرنا تھا, معافی مانگ لیتے ہم, خطا تسلیم کر لیتے.
2: بہت اچھا بہت اچھا, یہی اکثر میرا بھی گلا رہتا.
5: جی جی
2: صحیح.
5: تو
2: سر
5: تو ایک چھوٹی سی مختصر سی غزل کر دوں اجازت ہو
2: سر؟ سنائیے.
5: جی, اسے ہر رخ سے توڑا جا رہا ہے.
2: ہاں جی.
5: مگر آئینہ ہنستا جا رہا ہے.
2: اچھا بہت اچھا بہت اچھا.
5: ہم اپنے آپ میں سورج ہیں پھر بھی اندھیرا ہم میں ڈھونڈا جا رہا.
2: ویری نائس ویری نائس ویری نائس ویری نائس.
5: اور تیرے چہرے میں آخر, تیرے چہرے میں ایسا کیا ہے آخر جسے برسوں سے دیکھا جا رہا.
2: کیا بات ہے کیا بات.
5: اور جہاں تک مجھ سے مطلب ہے, جہاں کو
2: جی
5: وہیں تک مجھ سے پوچھا جا رہا.
2: بہت اچھا بہت اچھا, بڑی تھاٹ فل بات ہے.
5: اور زمانے پر بھروسہ کرنے والوں,
2: جی
5: بھروسے کا زمانہ جا رہا ہے.
2: واہ واہ, بھروسے کا زمانہ جا رہا ہے.
5: اور لیاقت ایسا نہ ہو کہ رہ جائے تنہا, بہت آگے نکلتا جا رہا ہے.
2: یہ بات بھی سچی ہے یار, بڑی اچھی, بڑا اچھا تخیل سر. تھینک یو ویری مچ فار یور کال.
5: بہت بہت
2: شکریہ. تھینک یو جی, تھینک یو.
5: اللہ
2: حافظ. اوکے جی, مرینہ بلال. اچھا ارباب علی آئے ہیں, انہوں نے بھی رحمان آپ کی آواز کو پسند کیا. تھینک یو,
3: بہت شکریہ بہت شکریہ.
2: اور ڈاکس کافی, آپ کے کافی کے مگ کی کوئی سٹوری ہے؟ ہاں یہ بھی سٹوری ہے.

أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على سيدنا محمد وعلى محمد صلى الله عليه وسلم ناد علي مظهر العجائب ناد علي مظهر العجائب ناد علي مظهر العجائب حیدیم کلندرم مستم بندائے مرتضی علی ہستم پیشوائے تمام رندانم سگے کوئے شیر یزدانم بعد از علی من دانستم علی ولی اللہ از ازل گفتم کلندری من کمر بستم مولا حیدریم حیدریم حیدریم کیا حال ہے جناب ٹھیک ٹھاک خوش باش امید کرتا ہوں بالکل ٹھیک ٹھاک ہوں گے جہاں ہوں گے ہمارے ساتھ ساتھ ہوں گے ہمیں کہتے ہیں ایف ایم 101 چینل پاکستان مجھے کہتے ہیں ذیشان ناصر پروگرام آپ سن رہے ہیں 101 انٹرنیشنل ٹائم اس وقت پاکستان کا معیاری وقت 12:08 اور 18 سیکنڈ 10 جولائی جمعے کا دن 2026 شروع ہو چکا امید ہے کہ تمام سننے والے بالکل فٹ فاٹ ٹپ ٹاپ سیٹ کول ایک ساؤنڈ اینڈ اسٹرانگ ہیلتھ کے ساتھ میرے یعنی کہ بندہ ناچیز ذیشان ناصر کے بالکل ساتھ ساتھ ہیں اور اس وقت میں آپ سے مخاطب ہوں 100% لائیو فرام دا کیپٹل سٹی آف پاکستان اسلام آباد سنائیے جناب کیسا چل رہا ہے آپ کا یہ سمر ویکیشن کا دور اور اس بار تو وہ لوگ بھی نظر نہیں آ رہے جو کہتے تھے پوت ہن او آلیاں گرمیاں نہیں پہندیاں اب تو وہ بزرگ جو ہے وہ بھی ہمیں نظر نہیں آ رہے ہیں کہیں پر جو کہ پچھلے ادوار میں یا پچھلی موسم سرما میں اور گرما میں کہا کرتے تھے کہ پتر او آلیاں گرمیاں ہن نہیں پہندیاں جڑیاں ساڈے ٹائم چ پہندیاں سن بلکہ مجھے لگتا ہے کہ ہم بھی جب بزرگ ہو جائیں گے کچھ سال کے بعد کچھ عرصے کے بعد تو ہم بھی یہ اپنے آنے والے جو نسل ہے اس کو کہیں گے پتر او گرمیاں ہن نہیں پہندیاں بائی دا وے میری عمر الحمدللہ 32 سال ہے 32 سال کی عمر میں نے 80% حصہ جو ہے وہ اپنا پاکستان میں اسلام آباد میں اسپیسیفکلی گزارا اور میں نے یقین جانے اتنا گرم موسم گرما کبھی نہیں دیکھا ہے اسپیسیفکلی اگر ہم اسلام آباد کی بات کرتے ہیں بیکاز میرا ٹریول رہتا ہے ڈیو ٹو مائی ورک میں کراچی میں رہتا ہوں کوئٹہ جاتا ہوں انٹیریئر سندھ جاتا ہوں انٹیریئر پنجاب جاتا ہوں ساؤتھ پنجاب جاتا ہوں لیکن وہاں پر تو کہیں نہ کہیں پر ٹھیک ہے احساس ہوتا ہے کہ بھائی ہاں گرمی ہے جیسے میں آپ کو مثال دیتا ہوں کہ آئی واز ان ملتان کچھ دن پہلے میں ایک دن کے لیے ملتان گیا وہاں پہ ایک ایونٹ تھا مجھے وہاں پرفارم کرنا تھا محرم سے پہلے کی بات ہے سو آپ یقین جانے دا مومنٹ آئی ریچڈ ملتان میں نے ان سے کہا کہ وہ بلکہ انہوں نے مجھے کہیں لے کر جانا تھا وہاں پر نا رانجھا گوشت ہے بہت فیمس ہے تو خیر میں نے بھی وہ جب سنا تو اس کے بعد پھر میں نے اس کو سرچ کیا تو مجھے پتا چلا یار واقعی میں نے مس کر دیا واقعی بہت فیمس تھا تو ہوا کچھ یوں کہ جیسے ہی میں ملتان پہنچا آرگنائزرز نے مجھے ریسیو کیا تو انہوں نے کہا ذیشان بھائی ہم نے آپ کو سب سے پہلے آج جو ہے وہ لے کے جانا ہے رانجھا گوشت کھلانا ہے آپ یقین جانے اتنی کڑکتی گرمی تھی کہ میں نے ان سے کہا میرے بھائی آپ مجھے نہ رانجھا گوشت کھلائیں نہ مرزا گوشت کھلائیں نہ سسی گوشت کھلائیں نہ پنو گوشت کھلائیں آپ مجھے کسی طرح ہوٹل پہنچائیں یار تو کہتے کیا ہوا آپ کی طبیعت ٹھیک ہے میں نے کہا طبیعت بالکل ٹھیک ہے اور دوسرا میں ویسے بھی گوشت وغیرہ کم کھاتا ہوں تو بس اتنا کھاتا ہوں کہ زندہ رہا جا سکے اور یہ میں آپ کو بھی کہوں گا کوشش کریں جتنے لسنرز مجھے اس وقت سن رہے ہیں آہستہ آہستہ ہم ڈیفینیٹلی بیٹ بنائیں گے آہستہ آہستہ ہم وہ تمام تر باتیں کریں گے جو آپ سننا چاہتے ہیں یہ بات اپنی جگہ کہ ظاہر ہے محرم الحرام چل رہا ہے اور میں نے آپ سے لاسٹ پروگرام میں بھی کہا تھا کہ جب تک محرم الحرام کا مہینہ چل رہا ہے آپ کو میرے پروگرام میں شاید اس طرح کا ہلا گلا یا اس طرح کا میوزک یا بیٹ شاید سننے کو نہ ملے ہم موسٹلی جو ہے وہ میلو میوزک کے ساتھ یا مسٹک ٹریک کے ساتھ گفتگو کریں گے تزکیہ نفس پہ بات کریں گے اور بہت ساری باتوں پہ بات کریں گے تھوڑا بہت ہنسی مذاق بھی کریں گے سو خیر میری جو عرض تھی آپ سے وہ یہ تھی کہ کوشش کریں کہ جتنا انسان کم کھاتا ہے نا اتنا بہتر بھی رہتا ہے میں آپ کو ایک بات بتاؤں کہ امام علی علیہ السلام کا یہ فرمان بھی ہے کہ آپ کم کھائیں گے تو بہتر زندگی آپ کی ہوگی صحت بہتر ہوگی آپ کی بہت ساری بیماریاں آپ کے پیٹ سے ریلیٹڈ ہیں ہم میں سے بہت سارے لوگ جو سب سے بڑا ظلم اپنے ساتھ کرتے ہیں وہ یہ کرتے ہیں کہ رات 1 بجے ہم نے پیزا کھایا 1 بجے ہم نے کھانا کھایا 1 بجے ہم نے چاول کھا لیا 1 بجے ہم نے کچھ بھی کھا لیا اور 1:30 بجے ہم ٹی وی دیکھتے دیکھتے سو گئے اب ہوتا کیا ہے کہ آپ تو سو جاتے ہیں لیکن آپ کا جو دماغ ہے کنٹینیوسلی وہ آپ کے اسٹمک کے ساتھ کنیکشن میں رہتا ہے اور اس کو سگنل دیتا رہتا ہے کہ دیر از سم فوڈ جس کو تم نے ڈائجسٹ کرنا ہے تو آپ سو جاتے ہیں دماغ سوتا نہیں ہے یہی وجہ ہے کہ جب آپ صبح اٹھتے ہیں
तो आप लिथार्जिक फील करते हैं, आप फटीक फील करते हैं, आप जो है वो एसिडिक जो है फील कर रहे होते हैं, उसकी सबसे बड़ी रीजन ही ये है कि चूंकि आपका दिमाग जो है उसने रेस्ट नहीं किया होता है, सिर्फ आंखें बंद कर लेने से रेस्ट नहीं होता। तो कोशिश करें जो आपके रात का खाना है वो आप 8 बजे से पहले पहले, मैक्सिमम रात 8 बजे से पहले पहले खा लें। सिर्फ ये दो चीजों पर अगर आप अमल कर लें, जो चीजें मैं अब आपको बताने वाला हूँ, आप यकीन जाने आप बहुत ज्यादा हैवी वर्कआउट नहीं कर सकते। वैसे तो करना चाहिए, बहुत हैवी नहीं भी कर सकते, थोड़ा बहुत तो जरूर करना चाहिए, वॉक करनी चाहिए। 10,000 स्टेप नहीं कर सकते हैं तो 8,000, 8 नहीं तो 5,000, 5 नहीं तो 3,000, कुछ ना कुछ करना तो जरूर चाहिए। लेकिन आप कहते हैं नहीं भाई, मेरी जॉब नेचर ऐसी है, मेरी जो है वो बस नहीं कर सकता, मैं वर्कआउट नहीं कर सकता या कर सकती। तो सिर्फ ये दो चीजें कर लें, आप अपनी लाइफ में देखिएगा कितना मेजर चेंज आ जाता है। पहली चीज आपने ये करनी है कि आपने जो रात का खाना है बाय एनी मीन आपने 8 बजे तक खा लेना है, मैक्सिमम रात 8 बजे आपका डिनर हो जाना चाहिए। और कोशिश करें रात का डिनर थोड़ा सा अगर हल्का ले सके, लेकिन अगर चलें आपने फुल फ्लेज भी लेना है, या आप 1 मील अ डे पर हैं या 2 मील्स अ डे पर हैं, तो एटलीस्ट 8 बजे आपने अपना खाना जो है वो मुकम्मल कर लेना है। अब आप कहेंगे कि यार 8 बजे से लेकर फिर अगर हम रात 12 बजे 1 बजे तक सोते हैं तो फिर उस दौरान भूख लग जाए तो क्या करें? फिर हमारे पास बहुत सारे ऑप्शंस हैं। उसके बाद आपने कोई हैवी चीज नहीं खानी, आप पॉपकॉर्न्स खा सकते हैं, आप नट्स खा सकते हैं, लेकिन थोड़े तादाद में खाने, वो भी आपने इतने नहीं खाने कि भाई पेट भरना है उससे, मतलब मंचिंग हो जाए, आपके माइंड को ये सिग्नल चला जाए कि अगर आपको भूख लगी है तो आप चुबा रहे हैं कुछ। आपको पता है अगर आप च्युइंगम भी खाते रहे तो आप, फॉर एग्जाम्पल अगर आपने सुबह 10 बजे च्युइंगम खाना शुरू किया और 2 बजे तक च्युइंगम खा रहे हैं तो आपको भूख का एहसास नहीं होता है समटाइम, पता है आपको ये बात क्यों? क्योंकि जब आप कंटिन्यूसली च्यू कर रहे हैं तो आपके माइंड को ये सिग्नल जा रहा है कि दैट यू आर ईटिंग समथिंग। इट्स ऑल अबाउट द माइंडसेट। मसल्स जो है वो जिम में बहुत बाद में बनते हैं, वो ट्रैक सूट खरीदने से नहीं बनते हैं, वो एप्पल वॉच खरीदने से नहीं बनते हैं, वो ऑन क्लाउड के जूते खरीदने से नहीं बनते हैं, वो माइंडसेट के साथ बनते हैं। वो जो माइंडसेट है, इफ यू हैव दैट पर्टिकुलर माइंडसेट तो फिर चीजें बेहतर हो जाती है। तो एक तो रात 8 बजे से पहले, देखो कितना मुश्किल है यार कि सिर्फ 8 बजे से पहले खाना खाना है, कोई मुश्किल नहीं है ना। दूसरी चीज ये है कि अपनी जिंदगी से शुगर का इंटेक कम कर दें, अगर खत्म नहीं कर सकते हो तो कम से कम कम कर दो। कम करने से मुराद ये है कि अगर आप चीनी में 2 चम्मच, लाइक चाय में 2 चम्मच चीनी के डालते हो तो 1 डालना शुरू कर दो। दिन में अगर 1 पेस्ट्री खाते हो तो आधी कर दो। अगर 1 बिस्किट का पैकेट खाते हो तो छोटा पैकेट खा लो, और फिर उसको ग्रेजुअली आहिस्ता आहिस्ता आहिस्ता आहिस्ता आहिस्ता इवेंचुअली आप उसको खत्म भी कर सकोगे। एकदम छोड़ोगे तो शायद आपके लिए मुश्किल हो, बहुत सारे लोगों की विल पावर स्ट्रांग होती है। मैं अगर अपनी बात करूं तो मैंने पिछले 15 दिनों से चीनी का जो जर्रा है वो भी नहीं चखा है, मतलब मेरी जुबान पे चीनी का जो एक डॉट होता है वो भी नहीं गया है। उससे पहले खाई, फिर छोड़ दी, फिर छोड़ी, फिर खाई, फिर छोड़ी, फिर छोड़ी। तो जिंदगी में किसी भी चीज की एडिक्शन जो है ना वो खतरनाक होती है। एडिक्शन सिर्फ और सिर्फ ड्रग्स की नहीं होती, अल्कोहल की नहीं होती है, वीड की नहीं होती है, बाकी तमाम तर जो नशे की लानते हैं उनकी एडिक्शन नहीं होती है। एडिक्शन किसी भी चीज की हो वो खराब ही होती है। तो मैं बल्कि एक बड़े जबरदस्त वलीउल्लाह हैं, फकीर हैं आज के दौर के, मैं उनको सुन रहा था, बड़ी खूबसूरत बात उन्होंने की। उनसे किसी ने पूछा कि आप दिन ब दिन कमजोर होते जा रहे हैं, तो उन्होंने कहा कि अली मोटा ही नहीं होने देता। अगर आप इमाम अली अलैहिस्सलाम की जिंदगी पढ़ें, समझें, सुनें और उस पर अमल करें तो यकीनी तौर पर बहुत सारे मामला बेहतर हो सकते हैं। तो ये तो बात खैर हो गई, अपनी जगह बातों से बात निकली। 12:15 बहुत सारी बातें जो मैंने आपसे करनी है और आपकी लाइव कॉल्स। अरे भाई क्या बात है यार आप लोगों की, अभी मैंने नंबर बताया नहीं है, अभी मैंने नंबर बताना था और मैंने टेलीफोन की तरफ देखा कि क्या कुछ हो रहा है, हलचल या नहीं हो रही, तो यहाँ पर 4 लाइंस हैं और चारों की चारों ब्लिंक कर रही है। माशाल्लाह, अल्लाह आप लोगों को सलामत रखे यार, कितने अच्छे हैं आप लोग। बार क्या, फिर भी अगर इन केस आपको नहीं पता है कि हमारा टेलीफोन नंबर क्या है, तो जनाब हमारा टेलीफोन नंबर है 051-111-000-101 या फिर 051-920-2540। ये दो नंबर हैं, 051-920-2540 या 051-111-000-101। आज बहुत सारे मौजूदात के ऊपर हम बात करेंगे, बहुत सारे इश्यूज के ऊपर हम बात करेंगे, बहुत सारे जो क्वेश्चंस आपके मेरे पास इंस्टाग्राम के थ्रू आते हैं उसके ऊपर बात करेंगे, और कुछ सवाल तो ऐसे होंगे कि यकीनी आप में से बहुत सारे लोगों के जहन में होंगे और आप चाहते होंगे कि हम इस पे बात करें, डिस्कस करें। सो सब कुछ करेंगे, मैं आ गया हूं तो सब कुछ होगा। डोंट गो एनीवेयर, कीप लिसनिंग FM 101 इंटरनेशनल विद मी ज़ीशान नासर।

भैनी चढ़ी रसूल की रंग माला के हाथ, जिसकी चुनरी वो रंग दें धन धन उसके भाग। सुहागन वो थोड़ी होती है जो पिया पा जाए, सुहागन तो वो होती है जो पिया मन भा जाए। आए हाय, वो एक है ना कि जो होत हैं वो जब सस्सी से चुरा कर ले जाते हैं, छीन कर ले जाते हैं पुन्नू को, होत कहते हैं पुन्नू के जो भाई हैं उनका नाम होत है, जब होत ले जाते हैं उनको और सस्सी को लोग ताना मारते हैं कि तुम्हें इतनी मुश्किलात के बाद, इतनी तगदो के बाद अपनी मोहब्बत नसीब हो गई थी, तो लगी वाले ते इश्क नहीं लान दे, लगी वाले ते इश्क नहीं लान दे, उते रात सारी अखां च लंगान दे, नहीं तेरी किवें अख लग गई ससीए। मतलब वो सस्सी को ताना मारते हैं कि भाई जो मोहब्बत का दावेदार हो या जिसका यार उसके करीब हो या जिसका महबूब उसको हासिल हो चुका हो और वसल के लम्हात पे तो आशिक वसल दाते पल नहीं गवान दे, आशिक वसल दाते पल नहीं गवान दे। वसल कहते हैं कि जब जुदाई के बाद, हिजर के बाद आपकी मुलाकात हो, कभी आपने ये एहसास महसूस किया है किसी का इंतजार बड़ी शिद्दत से किया हो, इंतजार घंटों पे, दिनों पे, महीनों में, सालों पे मोहित हो जाए समटाइम, और फिर वो शख्स जब आपके सामने आए या उस शख्स ने जब आपसे मिलने आना हो या आपको पता हो कि अब चंद लम्हों के बाद उससे मुलाकात होगी, तो इंसान को खुशी से नींद भी नहीं आती है समटाइम। तो लोग उसको कहते हैं कि आशिक वसल दाते पल नहीं गवान दे, लेके रात सारी अखां च लंगा दे, ते तेरी किवें अख लग गई ससीए। तो सस्सी उनको आगे से जवाब देती है कि मेरा पुन्नू मैनू सस्सी ते बना गया, वसल ए नहीं वसल हो रही मैनू समझा गया, ना मैं अख लांदी ते सस्सी मैनू कौन आखदा। मतलब मिसाल ये है उसकी, जवाज उसका वो ये पेश कर रही है कि अगर मैं आंख ना लगाती हो तो उसको ना ले जाते मुझसे, तो लोग कहते बस ठीक है महबूब आसानी से मिल गया, खुशकिस्मत थी, अमीर भी थी, खूबसूरत भी थी, अपने हुस्न में कैद कर लिया, मिल गया, शादी हो गई, हैप्पी लिविंग फॉर एवर आफ्टर। लेकिन सस्सी ने कहा कि ऐसे कैसे, वो तो उसको ले गए हैं, अब मैं जाऊंगी उसके पीछे, मैं बताऊंगी कि मैं चाहे मिकरान की शहजादी, चाहे मैं आदम जा की बेटी, चाहे मेरे हुस्न पर तितलियां नज़मे लिखती हूं। यार जुमला सुनो भाई, जुमला सुनो, जुमला जहन में आया आपके हवाले किया है। अब जो लफ्जों के खरीदार हैं जरा पहली सफ में आगे बैठे, बाखुदा मैं तो अल्फाजों से खेलता हूँ, आप सुनने वाले बने। चाहे मेरे हुस्न पर तितलियां नज़मे लिखती हूँ, चाहे मुझे देख कर फूल रंगों की ख्वाहिश करते हो, चाहे मेरी जुल्फों की घटा देख कर रात मुझ पर रश्क करती हो, ये सारी चीजें अपनी जगह पर, दौलत बेतहाशा हो, बागात बेतहाशा हो, लेकिन होत ले गए हैं, अब मैं जाऊंगी पीछे और बताऊंगी कि नंगे पांव सस्सी किस तरह अपने पन्नू के लिए, किस तरह अपने पुन्नू के लिए गरम सहरा में, रेत में, कभी इस टिब्बे पर, कभी उस टिब्बे पर, कभी इस टिब्बे पर उड़ी जा, हाय हाय हाय। बाबा ख्वाजा गुलाम फरीद ने क्या खूबसूरत लिखा है, शायद मैंने पिछले प्रोग्राम में जिक्र किया था कि थोड़ी सी ये मसरूफियत ऐसी, आप यकीन करें कि पिछले 3 सालों में, अब पता नहीं अल्लाह ताला की इसमें यकीनी तौर पर कोई हिकमत है, कोई बेहतरी है, या मेरी नाअहली है, या क्या मामलात हैं क्या नहीं है, आप यकीन करें कि पिछले 4 साल से मैं ये प्लान बना रहा हूँ कि मैंने जून जुलाई में जो है वो हुंजा जाना है, गिलगित जाना है, क्योंकि उस जगह को देखने का जो सही मौसम है या जो सही मंथ है वो ये वाले हैं, क्योंकि सर्दियों में वो बर्फ से ढका हुआ होता है, तो आप सही खूबसूरती हुंजा की या गिलगित की नहीं देख पाते हैं। और अभी पिछले कुछ 2 सालों से तो ये है कि जून में तो चूंकि मुहर्रम होता है तो मुहर्रम में मैं ट्रैवल नहीं करता, और मुहर्रम के बाद का जो सिलसिला, अब जुलाई वाला जैसे अभी ये महीना चल रहा है 10-12 दिन के बाद, अब मैं अपना शेड्यूल देख रहा हूँ तो फिर इवेंट्स अल्हम्दुलिल्लाह सुमा अल्हम्दुलिल्लाह इवेंट्स, और मेरी कमिटमेंट्स ऐसी हैं कि मुझे लग रहा है शायद मैं इस साल भी नहीं जा पाऊंगा, और मुझे दुख है यकीनी तौर पर, ट्रस्ट मी दुख है। अल्हम्दुलिल्लाह अल्लाह ताला ने इस काबिल किया है कि मैं अपनी वेकेशन जो है वो प्लान कर सकता हूँ, जा सकता हूँ, लेकिन आप फाइनेंशियल एस्पेक्ट से देखते हैं ना, सेहत के एस्पेक्ट से देखते हैं,
ہیں, فائنینشیل آسپیکٹ سے دیکھتے ہیں, تو ان دونوں آسپیکٹ سے الحمدللہ اللہ کا بڑا احسان ہے, بہت کرم ہے اللہ کا. لیکن بس وہ سچویشنز کچھ ایسی ہیں, ایونٹس کچھ اس طرح کے ترتیب آ جاتی ہے معاملات کے, میں پلان چار سال سے نہیں بنا پا رہا اور اس دفعہ بھی اب مجھے جو میں معاملات دیکھ رہا ہوں شاید نہ بنا پاؤں, لیکن اگر بیچ میں کوئی تین چار دن کا مجھے گیپ مل گیا ایٹ لیسٹ میں یہی پلان کر رہا ہوں کہ میں بائی ایئر ہی چلا جاؤں, کیونکہ میں ایکچولی بائی روڈ جانا چاہ رہا ہوں. بائی ایئر تو اگر آپ جاتے ہیں تو دو تین دن میں آپ یو نو واپس آ سکتے ہیں دیکھ کے کوئکلی, لیکن میرا دل یہ تھا کہ میں بائی روڈ ٹریول کروں اور وہ آٹھ نو دن کا ٹرپ ہے. بلکہ میں آپ کو بتاؤں, ہم وہ فائنینشیل آسپیکٹ سے بات کر رہے تھے کہ جب اللہ تعالیٰ کا تھوڑا رحم ہو جائے آپ کے اوپر, اللہ تعالیٰ کا کرم ہو جائے, باخدا باخدا بہت ساری ایسی ٹریولنگ ایجنسیز ہیں جو کہ گروپ ٹورز لے کر جاتی ہیں. لٹرلی آپ یقین کریں مجھے پچھلے چار سالوں میں جب جب میں نے پلان بنایا, بہت ساری ٹورسٹ کمپنی سے ظاہر ہے جب میں رابطہ کرتا ہوں یا بات ہوتی ہے تو بہت سارے لوگوں نے تو کہا کہ ہم آپ کو 50% آف دیتے ہیں. ایک دفعہ تو یہ بھی کہا گیا کہ آپ صرف سوشل میڈیا پہ ہمارا وہ ولاگ وغیرہ پورا کمپلیٹ کر لیجیے گا اور ہمارے لیے سوشل میڈیا کانٹینٹ وہاں بنائے گا, ہم آپ کو ویسے ساتھ لے جاتے ہیں. سو اٹ از ناٹ اونلی اباؤٹ دا اکنامکس تھنگ یا کوئی باقی معاملات ہیں, لیکن وہ ٹائم اور کمٹمنٹ کے معاملات ایسے ہوتے ہیں کہ انسان جو ہے وہ بہت زیادہ بچ نہیں سکتا ہے ان چیزوں سے. سو میں چونکہ بائی روڈ ٹریول کرنا چاہ رہا ہوں تاکہ میں بائی روڈ وہ بیوٹی دیکھوں, ادروائز آپ یہاں سے فلائی کرتے ہیں اسلام آباد سے اسکردو ایئرپورٹ پہ اترتے ہیں, وہاں سے باقی سائٹس دیکھ کر واپس, مطلب آپ دو دن میں بھی آ سکتے ہیں, بٹ دیٹ ڈز ناٹ ورتھ اٹ. اب مجھے نہیں پتا کہ کیوں رکاوٹ ہے, پتا نہیں خرے تاڑی پابی نال جانا ہے. سو میں عرض یہ کر رہا تھا کہ تھوڑا سا یہ موسم بہتر ہو, تھوڑا سا مجھے ٹائم فریم ملے تو ایٹ لیسٹ میرا جو اگلا سفر عشق ہے, کیونکہ آپ لوگوں کو پتا ہے میں سفر عشق کیا کرتا تھا اور کرتا رہا بھی ہوں اور کرتا رہوں گا بھی انشاءاللہ جب تک میری زندگی ہے. سو میرا جو اگلا پلان ہے وہ کوٹ مٹھن جانے کا ہے. کوٹ مٹھن وہ جگہ موجود ہے جہاں پر بابا خواجہ غلام فرید کی درگاہ موجود ہے. تو ہم وہ سسی اور پنو پہ بات کر رہے تھے, تو وہ سسی نے کہا کہ چاہے میں جتنی بھی خوبصورت ہوں لیکن اب تھل کے صحرا میں ڈھونڈنے نکلوں گی اپنے پنو کو تو دنیا مجھے سسی کہے گی نا. سو اسی معاملے پر, اسی مکالمے کے اوپر بابا خواجہ غلام فرید نے مکالمہ لکھا ہے سسی کا اور اس کی ماں کا, بڑا خوبصورت ہے. بابا جی کہتے ہیں کہ ماں سسی نو متی دیوے نی دھیے چھڈ پنل نال یاری, ماں سسی نو متی دیوے نی دھیے چھڈ پنل نال یاری. سسی کسی ایک شخصیت کا نام نہیں ہے, سسی ایک کیفیت کا نام ہے, اور جس جس کے اندر یہ کیفیت موجود ہے آپ کو یہ کیفیت مبارک ہو گئی. کہتی ہیں ماں سسی نو متی دیوے نی دھیے چھڈ پنل نال یاری, پہلڑی رات مقام جنادہ تے اگلی رات تیاری, تھل مارو وچ رلدی مرسے نی دھیے روسے عمران ساری, تھل مارو وچ روندی مرسے نی دھیے رلسے عمران ساری. تو سسی جواب دیتی ہے کہ ماں نی میری یہ سونی ہے ماں, ماں ملامت کر نہ میکوں میں کیچ ولو نہ مڑساں, ماں ملامت کر نہ میکوں میں اپنے پنل خان کیچ ولو نہ مڑساں, او منڈا خان وسیسی, منڈا سردار وسیسی, منڈا ماہی وسیسی, منڈا سونا وسیسی تے وس پاساں, ماں ملامت کر نہ میکوں میں کیچ ولو نہ مڑساں, میرا خان وسیسی تے وس پاساں, نہیں تاں اجڑی پجڑی.

0: क्या बात है, क्या बात है, क्या बात है, माशाल्लाह माशाल्लाह। और भी हुक्म हमारे लायक बहन? चल बहुत बहुत शुक्रिया, अपना बहुत ख्याल रखिएगा। नेक्स्ट कॉलर, अस्सलाम वालेकुम कॉलर, हेलो हेलो,
1: अस्सलाम वालेकुम।
0: जी वालेकुम सलाम जी, कौन कहाँ से? हेलो, अस्सलाम वालेकुम कॉलर, हेलो,
1: अस्सलाम वालेकुम।
0: जी वालेकुम सलाम जी,
1: हेलो,
0: अस्सलाम वालेकुम कॉलर, हेलो। जी
2: वालेकुम
0: करम अल्लाह दा जी, करम अल्लाह दा, रेडियो बंद कर दो मेहरबानी।
2: हेलो सर, कर दिता है बंद।
0: जनाब हुक्म
2: सर, तुहानू यही कहना चाहवांगा, याद नहीं मेरे सरकार, तुसी ते माशाल्लाह बड़ा अरसा हो गया मैं तुहानू सुन रहा सर, ते तुसी ते बड़े वड्डे हुसैन बादशाहां दे मलंग जी सर।
0: नहीं सर, नहीं कुछ भी नहीं, असी कुछ भी नहीं, खुदा दी कसम असी कुछ भी नहीं, कुछ भी नहीं असी।
2: नहीं सर, तुसी आ बीवी पाक दाम ना सर कह रहे, ना लै रहे मैं बिल्कुल, ये बीवी पाक दाम ना तो कोई नहीं रहना सर।
0: माशाल्लाह माशाल्लाह माशाल्लाह माशाल्लाह।
2: सर असी भी सर पहले तस्वीर नाल ताल्लुक रखने सर, मैं हर साल सर रणजीत सर गल करन दा मकसद कि तुसी कह रहे हो कितने लिखिया है कि जदों हुसैन च रोना नहीं चाहिए, ये सर अपने हिब्बे हुसैन हुंदी है। मैं सरकार दे बारे एक सर शेयर करना चाहांगा, ये तुहाडा अड्डा हो
0: जी जी, कहो जी कहो
2: सर। कहने जाली तेरे चढ़ने वालों की खैर, जो लतिशे नीला काले पैर सैर सीधा जाए नर नैर नाकों का पिंड शहर, बस जाली तेरे चढ़ने वालों की खैर।
0: बहुत शुक्रिया भाई, बहुत बहुत शुक्रिया। अच्छा जितने यंगस्टर्स मुझे सुन रहे हैं ना, मेरा काम देखें बहुत जिम्मेदारी का है। जब आप इस सीट पर बैठते हैं तो एक बहुत बड़ी जिम्मेदारी है आपके ऊपर। ये ऐसा नहीं है कि आपने बस माइक ऑन किया गुफ्तगू शुरू कर दी, एक बहुत बड़ी जिम्मेदारी के साथ आप बैठते हैं। मैं यकीन जाने मैं खुदा को हाजिर नाजिर जान के कह रहा हूँ कि मैंने 13 साल से, ऑलमोस्ट मुझे 13 साल हो गए हैं लगातार अल्हम्दुलिल्लाह, सुमा अल्हम्दुलिल्लाह, आप लोगों ने अपनी समातों का हिस्सा मुझे बनाए रखा, मैं इसका बहुत शुक्रगुजार हूँ। अल्लाह ताला ने मेरे काम में रहमत शामिल की। मैंने कभी भी कोई प्रोग्राम इस घर से नहीं किया है कि मैं किसी फ़िरके को प्रमोट करूँ, बल्कि मैं तो कहता हूँ अल्लाह गारत करे हर उस शख्स को जो कि अपनी फ़िरके की मोहब्बत में ज़िक्र करता हो। ज़िक्र इसलिए किया जाना चाहिए कि वो शख्सियात लायक ज़िक्र हैं। अल्लाह ताला फरमाता है तो मेरा जिक्र करो फिर मैं तुम्हारा जिक्र करूंगा। देखिए हुसैन अलैहिस्सलाम ने किस तरह जिक्र किया करबला में खुदा ताला का, और अब देखिए खुदा ताला किस तरह से जिक्र को जिंदा रखे हुए है। ये एक जिंदा मौजा है ना, हमेशा याद रखिएगा कि जो शख्स जिंदा रह जाता है जाहिरी तौर पर, क्योंकि कलमदान उसके पास होता है, जो रावी हैं वो उसके होते हैं, तारीख लिखने वाले मौरख उसके होते हैं, तो वो अपनी पसंद की तारीख लिखवाता है। लेकिन ये कैसा जिंदा मौजजा है इमाम हुसैन अलैहिस्सलाम के, कि जाहिरी तौर पर तो जो दूसरे लोग थे वो बाकी रहे ना जाहिरी तौर पर, लेकिन आप ये देखें कि आज किसका जिक्र जिंदा है, आज किसके जिक्र पर आंख से पानी जारी हो जाता है, इमाम हुसैन अलैहिस्सलाम। सो इसलिए जो यंगस्टर्स मुझे सुन रहे हैं, बेटा कोशिश करो मलंग बनो, ज़रूर बनो। मैं यकीन करें मैं अक्सर वो कहता हूँ कि माया मेरा जी करदा मैं घर छड़ के मलंग हो जावां, लेकिन मलंग ऐसा मलंग ना बनो कि जिसके पास लॉजिकल आंसर्स ना हो, ऐसा मलंग बनो कि तुम्हारे किरदार को देखकर अगला कोई मुतासिर हो कि भाई इमाम अली का अगर मानने वाला ऐसा है तो इमाम अली की तो फिर क्या ही बात है। गेटिंग माई पॉइंट? सो हमेशा कम अप विद द लॉजिकल थिंग, नॉलेज के साथ, गाली नहीं देनी है किसी को, धक्का मुक्की नहीं करनी है, जज्बातियत का मुजाहरा नहीं करना है, ठीक है। देखो इमाम अली अलैहिस्सलाम ने खुद क्या किया, बड़ी बारीक बात करो, जरा इसको समझने से ताल्लुक रखती है बात, इसको समझना। फॉर एग्जाम्पल, फॉर सेकेंड अगर आप ये भी सोच लो कि यार आपको वो करना है कि जो इमाम ने किया, ऐसा ही है ना, मतलब आप कहते हो कि यार हमें बड़ा दुख होता है कि इमाम के साथ कुछ गलत हुआ, तो फिर आपने करना वो है जो इमाम ने किया, जिसके साथ गलत हुआ उसका क्या रिएक्शन था। امام علی علیہ السلام نے تو کبھی کسی کے ساتھ گالم گلوچ نہیں کی، اگر کچھ ایسا ویسا ہوا بھی تو خاموش رہے، ضبط رکھا، صبر رکھا، طاقت رکھتے ہوئے صبر رکھا۔ صحیح کہہ رہا ہوں غلط کہہ رہا ہوں؟ سو اس لیے اگر ہم امام مانتے ہیں امام علی کو، تو ہمیں ہمارے پاس تو سرکار کی تعریف ہی اتنی ہے کہ اگر ہم تعریف ہی کرتے جائیں تو ٹائم کم ہے، زندگی ختم نہیں ہوتی۔ خدا کی قسم یہ زندگی جو ہے، یہ سمجھ لو کہ ایک عشر شیر بھی نہیں ہے، ایک پرسنٹ بھی ہمارے پاس نہیں ہے کہ اگر ہم صرف امام علی علیہ السلام کی تعریف کریں۔ سو ہمیں ضرورت نہیں ہے کہ ہم کسی بھی معاملے کے کچھ نقائص بیان کرنا شروع کریں۔ باقی کچھ معاملات میں آپ کو حق گوئی سے ضرور کام لینا ہے، لیکن حق گوئی سے مراد قطعاً یہ نہیں ہے کہ آپ کسی شخص کے ساتھ گالم گلوچ کریں، تو کبھی زندگی میں نہیں کرنی ہے آپ نے۔ بلکہ آپ خوش لباس ہوں، آپ نے اچھی خوشبو لگائی ہو، آپ نے اچھی طرح اپنے بال بنائے ہوں، آپ نے اچھی طرح اپنے ناخن تراشے ہوں، آپ کی گفتگو میں وہ سلیقہ ہو کہ جب آپ گفتگو کریں تو اگلا بندہ سنے، کیونکہ آپ اس کو اپنا امام مانتے ہیں جو گفتگو کرتا تھا تو نہج البلاغہ بنتا تھا۔ آپ اس کو اپنا امام گردان رہے ہیں، اس کی محبت کا دم بھر رہے ہیں جو گفتگو کرے تو نہج الفصاحت بنے، نہج البلاغہ بنے۔ ٹھیک ہے، اچھا باقی انشاءاللہ آئی ول بی گوئنگ بی بی پاک دامنا۔ تو آپ میں سے بہت سارے لوگ مجھے نہج البلاغہ کہہ رہے تھے، بہت سارے لوگوں کو آئی ول بی گفٹنگ اٹ ایز ویل، میں بہت سارے لے کر بھی آؤں گا انشاءاللہ۔ اف اینی بڈی وانٹس یو ٹو پلیز ڈو لیٹ می نو دین، تاکہ مجھے اندازہ ہو کہ ہاؤ مچ آئی شوڈ ٹیک فرام دیئر۔ اچھا جی، اس کے علاوہ آگے بڑھتے ہیں۔ خاتون کا ایک سوال تھا کہ کیا کسی عورت کو بھی مولا علی علیہ السلام سے جو ایک ولایت ہے یا وہ مل سکتی ہے؟ اگر تو ولایت سے آپ کی مراد ہے کہ آپ دم کریں، درود کریں، تعویذ دیں، اپنی ایک خانگاہ بنائیں اور مرد آئیں آپ کے پاس، عورتیں آئیں، بچے آئیں، تو مجھے نہیں لگتا۔ اور کجائے یہ کہ عورت کو مل سکتی ہے، مجھے یہ مرد کو بھی، جو لوگ یہ کہتے ہیں، میں تو ان کے حوالے سے بھی میرے تحفظات ہیں بڑے ادب اور احترام کے ساتھ، ہر ایک کا احترام اپنی جگہ پہ، لیکن کوئی ایسا کام جو خلاف شریعت اور زندگی امام علی علیہ السلام اٹ سیلف ہے، میں اس کو کرامت نہیں مانتا۔ میں آپ کو مثال دیتا ہوں، آج ایک بزرگ ہیں یا ایک ایسے شخص ہیں جو اپنے آپ کو ولی اللہ کہتے ہیں، کوئی بھی ہوں، ٹھیک ہے، ایکس وائی زیڈ، ہم کسی کو نام لے کر، میں نے زندگی میں کبھی ہیٹ سپیچ نہیں کیا، اٹ سیلف ہے، میں اس کو کرامت نہیں مانتا۔ میں آپ کو مثال دیتا ہوں، آج ایک بزرگ ہیں یا ایک ایسے شخص ہیں جو اپنے آپ کو ولی اللہ کہتے ہیں۔

0: جناب ہوا یوں کہ کربلا کے واقعے سے پہلے ایسا نہیں ہے کہ اچانک امام حسین علیہ السلام نے یہ پلان بنا لیا کہ وہ کوفہ جائیں گے, وہاں سے پھر ایک تحریک کا آغاز ہوگا. لوگوں نے ان کو خطوط لکھے تھے کہ آپ آئیں, ہم آپ کی نصرت کا انتظار کر رہے ہیں, ہم آپ کی نصرت کریں گے, آپ کے ساتھ مل کر اس تحریک کو آگے بڑھائیں گے. ایسا نہیں ہے کہ اچانک امام حسین علیہ السلام سفر کے لیے تیار ہوئے. اس سے پہلے بہت سارے معاملات جو ہیں وہ انفولڈ ہوئے, جس میں امام حسن علیہ السلام کو زہر دے کر شہید کروا دیا جانا. اب جناب زینب سیدہ سلام اللہ علیہا, طاہرہ طیبہ غیر معلمہ, جناب زینب کی جان بستی تھی امام حسین علیہ السلام میں. جناب امام حسن علیہ السلام اس دنیا سے ظاہری طور پر رخصت ہوئے, امام حسین علیہ السلام کے پاس پگڑی امامت آئی. وقت کے امام امام حسین علیہ السلام, یزید کی طرف سے یہ پیغام آیا کہ میں آپ سے بات کرنا چاہتا ہوں. بہت سارے ایسے ایلیز ہیں, بہت سارے ایسے مل کر میرے ساتھ کام کرنے والے لوگ ہیں جو کہ بڑے بڑے نام ہیں, جنہوں نے یہ میرے ساتھ بیعت کر لینے کا وعدہ کر لیا ہے, تو میں چاہتا ہوں کہ میں آپ سے بھی گفتگو کروں. اس نے اپنی ایک پوزیشن مستحکم کرنے کی کوشش کی. ایک جیسے ہوتا ہے نا کہ اکثر ہم کہیں پر جائیں تو مارکیٹنگ کرنے کے لیے کہتے ہیں, آپ کا کوئی پروڈکٹ ہو تو ہم کہتے ہیں بھائی یہ پروڈکٹ ہمارا وسیم اکرم بھی استعمال کر رہے ہیں, شعیب اختر بھی استعمال کر رہے ہیں. ہم بتاتے ہیں کہ بھائی یہ دیکھیں یہ پروڈکٹ اس بندے نے ایکسیپٹ کر لیا ہے. تو یزید نے بھی اسی طرح مارکیٹنگ کرنے کی کوشش کی, امام حسین علیہ السلام کو پیغام پہنچایا کہ میں آپ سے بات کرنا چاہتا ہوں. بہت سارے لوگ ایسے ہیں جنہوں نے میرے پرپوزل کو ایکسیپٹ کر لیا ہے, تو آئیے میں آپ سے بھی بات کرنا چاہتا ہوں. امام حسین علیہ السلام نے وقت طے کیا. یہ کربلا سے بہت پہلے کی بات ہے, یاد رکھیے گا. امام حسین علیہ السلام کے ساتھ وقت طے کیا گیا, یہ بات جناب سیدہ زینب تک پہنچی. سیدہ زینب سلام اللہ علیہ نے امام حسین علیہ السلام کا ہاتھ پکڑ لیا کہ میں تمہیں نہیں جانے دوں گی. امام علی علیہ السلام کے ساتھ جو ہوا وہ دیکھ چکی تھیں, امام حسن علیہ السلام کے ساتھ جو ہوا وہ دیکھ چکی تھیں. بہنوں نے اب بھائی حسین, جن کی جان جو ہے وہ بہنوں میں بستی تھی, بہنوں نے گھیر لیا حضرت حسین علیہ السلام کو کہ ہم آپ کو نہیں جانے دیں گے. امام حسین علیہ السلام نے کہا ان میں اتنا دم نہیں کہ علی کے بیٹے سے اونچی آواز میں بات بھی کر سکیں, بلا خوف و خطر ٹھہر جاؤ, میں وقت کا امام ہوں, صرف بات کرنے کے لیے بلایا, میں جانتا ہوں کہ کچھ نہیں کر سکے گا, میں وقت کا امام ہوتے ہوئے جانتا ہوں کہ کچھ نہیں کر سکے گا. میں جملہ ریپیٹ کر رہا ہوں, جو معرفت رکھتے ہیں, جو معرفت الہی معرفت تصوف رکھتے ہیں, میں جملہ ریپیٹ کر رہا ہوں. جملہ کھول دوں تو جملہ بے معنی ہو جائے گا, بے وزن ہو جائے گا, فائدہ کوئی نہیں. جملہ اگر آپ بنا کھولے سمجھیں, میں امام ہوتے ہوئے جانتا ہوں کہ یہ ابھی کچھ نہیں کر پائے گا. بار کیف بارہا امام حسین علیہ السلام نے کہا کہ اس نے بلایا ہے, مجھے جانا ہے. کہیں یہ نہ سمجھ لیں کہ برابر بات کرنے بھی نہیں آ سکتا, کوئی خوف و خطر یہ نہ سمجھ لیں کہ دل میں میرے کوئی خوف و خطر ہے, میں جاؤں گا. کدی تے وسدہ بھی ہا نا, کدے تے حسین وسدہ بھی ہا, کربلا صرف وہ 10 دن کربلا کے تو نہیں ہے, کدے تا حسین وسدہ بھی ہا. خدا سلامت رکھے, خدا سلامت رکھے. بھی میں نے گفتگو شروع کی ہے, آنکھوں نے اگر وضو کر لیا, خدا تمہارے ان آنسوں کو بروز محشر تمہارے لیے روشنی بنائے. جناب امام حسین علیہ السلام کے واقعے میں بطور گواہی پیش کرے, حسین کے حق میں یزید کے خلاف بطور گواہی ان آنسوں کو پیش کرے. جملہ صرف اتنا کہا ہے, کدے تھے حسین وسدہ بھی ہا. میں آہستہ آہستہ پڑھوں گا, باپ نے یا تو چھیڑنا نہیں تھا, اب چھوڑنا نہیں ہے. میں آہستہ آہستہ واقعہ پڑھوں گا.
1: بندے
0: बहनें तकरार कर रही हैं कि नहीं जाने देंगे। इमाम हुसैन तकरार कर रहे हैं, कुछ नहीं कहते, बेफिक्र हो जाओ, मैं अभी जा रहा हूं, अभी वापस आऊंगा। बहनें जाने नहीं दे रही, इमाम हुसैन जाना चाहते हैं। इसी असना में इमाम सज्जाद दाखिल हुए। कहा, फूफी माँ मैं सज्जाद, मैं साथ जाऊंगा, किसी में जुर्रत है कि मेरे बाबा को हाथ लगाए। कहा, कुर्बान वक्त का अली जरूर है, लेकिन मैं नहीं भेजूंगी। जनाबे हनफिया आगे बढ़े, बीबी मैं साथ जाता हूँ। कहा, वक्त का अली है जरूर कुर्बान, लेकिन मैं नहीं जाने दूंगी। मैं बाखुदा जुमला बना रहा हूँ, मैं जुमला बना रहा हूँ, जुमला तेरे हवाले करूंगा, तेरी रूह रक्स ना करे मेरा गिरेबान। कुछ भी कर रहा है छोड़ दे, 5 मिनट के लिए छोड़ दे, कुछ भी कर रहा है, मैं जुमला बना के तुझे उस मकाम पर, उस मैदान पे लेके जा रहा हूँ, तेरी रूह रक्स करेगी। बात तुझे समझ में आए, हाथ फजा में बुलंद हो, बुलंद हाथों से दुआ करना, दाद नहीं चाहिए, दाद जहां से चाहिए मलाइका खुद लेकर आएंगे। सिर्फ एक जुमला, लंबी चौड़ी बात ही नहीं, सिर्फ एक जुमला होगा, तेरी रूह रक्स करेगी, बस जुमला अदा करूंगा, तेरा चेहरा देखूंगा। जनाबे हनफिया आगे हुए, मैं जा रहा हूँ सैयदा साथ। कहा, वक्त का अली है कोई शक नहीं, लेकिन नहीं जाने दूंगी हुसैन, तुझे नहीं जाने दूंगी। डरी हुई थी बहनों ने घेरे में ले लिया हुसैन को। खुदा सलामत रखे जो जुमला कहने से पहले पहुंच गए हैं कि किसके आने का इंतजार है, कौन है मान सैयदा का। करी इस्तकबाल, करी इस्तकबाल, नाम उठाने लगा हूं, करी इस्तकबाल। अब जमाम कहां से जुदा हो जाएंगे, अब जमाम कहां से जुदा हो जाएंगे। समझ में आ रही है बात, इमाम हसन अलैहिस्सलाम शहीद हो चुके। करबला से बहुत पहले यजीद जब अपनी तहरीक शुरू करना चाह रहा है, बहुत सारे लोगों को एलाइज बना के पैगाम पहुंचा इमाम हुसैन अलैहिस्सलाम तक कि आओ मेरे पास, मैंने बात करनी है। इमाम हुसैन अलैहिस्सलाम जाने के लिए तैयार, जनाबे सैयदा जाने नहीं दे रही, जनाबे अली अकबर आगे बढ़े। फूफी अम्मा मैं अली अकबर में साथ जाऊंगा। कहा, कुर्बान तू वक्त का अली, लेकिन मैं नहीं जाने दूंगी हुसैन को। जनाबे हनफिया आगे बढ़े, बीबी मैं जाऊंगा साथ। कहा, कुर्बान वक्त का अली, लेकिन मैं नहीं जाने दूंगी। इमाम सज्जाद आगे बढ़े, बीबी मैं साथ जाऊंगा। फूफी अम्मा मैं साथ जाऊंगा, सैयदा मैं साथ जाऊंगा। कहा, कुर्बान वक्त का अली, मैं नहीं जाने दूंगी। जनाबे अब्दुल्ला आगे बढ़े, जनाब मैं साथ जाऊंगा। कहा, कुर्बान आप पर भी, लेकिन मैं हुसैन को नहीं जाने दूंगी, मुझे पता है इन लोगों का। अब कौन आगे बढ़ा, गुफ्तगू हो रही है, हुसैन जाना चाह रहे हैं, जनाबे सैयदा जाने दे नहीं रही, बहनों का झुरमट है, भाई को घेरे में ले रखा है, हुसैन जाना चाह रहे हैं, गुफ्तगू करना चाह रहे हैं, मुकाबिल खड़े होना चाह रहे हैं, बहने जाने दे नहीं रही। मैं सारी रात ये जुमले रिपीट करता रहा हूं, मैं सारी रात ये जुमले पढ़ता रहा हूं, बाखुदा हक अदा नहीं होता। बहने जाने दे नहीं रही, हुसैन जाना चाह रहे हैं, जनाबे अली अकबर आगे बढ़ चुके हैं, जनाबे अब्दुल्ला आगे बढ़ चुके हैं, जनाबे सज्जाद आगे बढ़ चुके हैं, जनाबे हनफिया आगे बढ़ चुके हैं। करी इस्तकबाल, इस सारे वाके के दौरान हजरत अब्बास दाखिल हुए। कहा, बीबी मैं जा रहा हूँ, जनाबे सैयदा ने बाजू छोड़ा, कहा जा हुसैन, अब मेरे तेरे पे यकीन है। हाय हाय हाय हाय हाय हाय, जनाबे अब्बास आगे बढ़े। कहा, सैयदा आकाजादी मैं साथ जा रहा हूँ, बाजू छोड़ा, कहा हुसैन अब जा, अब मैं जानती हूँ तू अमान में है। या अब्बास, शेर अब्बास, जियो जियो जियो, सलामत रहो यार, सलामत रहो, खुदा कभी इन हाथों को किसी कमजर्फ का मोहताज ना करे। बहने जाने नहीं दे रही, हुसैन जाना चाह रहे हैं, अली अकबर आगे बढ़ चुके, सज्जाद आगे बढ़ चुके, जनाबे अब्दुल्ला आगे बढ़ चुके, जनाबे हनफिया आगे बढ़ चुके, बहने जाने दे नहीं रही। इसी मौके पे जनाबे अब्बास दाखिल हुए, कहा सैयदा आकाजादी मैं जा रहा हूँ साथ। जनाबे सैयदा ने हुसैन अलैहिस्सलाम का बाजू छुड़ा, कहा हुसैन अब जा मैं मुतमईन हूँ।